0: Oi, Shabazz! Kahan ho, Sheikh? Apne aap ko zahir karo! Humne aapas mein kuch vaad-e-vaid kiye the!
1: Shabazz is maarke mein nahi aaya. Usne apni masjid ke beishmam rehne ko tarjeeh di hai. Is jihad mein shamil nahi hua. Kuch kehna chahte ho, to main sunne ke liye taiyar hoon.
0: मैं तो जैसे कुत्ते से हमकलाम होकर अपने आप को नापाक नहीं करना चाहता, वो भी ऐसे कुत्ते से जिसकी सांस भी नजिस है। अगर तुझ जैसे हैवान को कुत्ते से तशबीह देना इस वफादार जानवर पर एक जुल्म है, तुम तो कुत्ते से भी कमतर हो।
1: सुना अपने भाइयों, इस कज़्ज़ाब सकाफी की बदतमीजी और बेअदबी को देख लिया आप लोगों ने, इस जाबिर और गद्दार का बातिन भी इसकी زبان کی طرح گندا ہے خدا کی قسم اگر تم سب نے اس کا خون نہ بہایا تو یہ تم سب لوگوں کا خون بہا دے گا
0: اے لوگو بہت جلد تم سب جان جاؤ گے کہ حق کہاں اور باطل کہاں تم لوگ ایسے جانوروں کے دھوکے میں آ گئے ہو جنہوں نے تمہارے نبی کی آل کو ٹکڑے ٹکڑے کر ڈالا جب تک مہلت باقی ہے اپنے گھروں کو لوٹ جائیں اور ان نیچ لوگوں کے جرم میں شریک مت ہوں اور اپنے خون کو ضائع نہ کریں خدا محمد کی قسم بہت جلد قاتلین اہل بیت پیغمبر بہت دردناک عذاب کے ذریعے ہلاک ہوں گے